0: हुन्छ। पाखरीबास एफएम समय सूचक, यो पाखरीबास एफएम को समय हो, अहिले बिहानको 8 बज्यो।
1: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा, अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन्न, अस्पताल चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार,
1: प्रोप्राइटर खड्ग विश्वकर्मा।
3: सम्पर्क नम्बर 98 4 23 65 82।
2: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98 11 33 96 97।

0: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ, देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि, देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ।
1: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424349900।
2: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
3: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
4: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
5: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 98429960035।

0: खादबारी संस्था सभाको अनुरोध,
1: आगो र बन्द ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुनोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौं।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
3: एक नम्बर सुन र अस्पताली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
2: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टुल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
3: 029-560-248,
2: 98-420-59-801
3: र 98-520-58-3।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ।
2: सम्पर्क नम्बर 0295720992 98 43 45 0 19
1: र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
3: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
4: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETBS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यस्तै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासगरी
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 7 8 17 र 0 29 5 62 8 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
0: न्यू भीमसेन वस्त्रालय, 79 तुमिन्चार सङ्खुवासभा।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुमलिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर बिनाजिनी तामाङ। सम्पर्क नम्बर 9804-58-89-89। मिसन्टे रेन सप्लायर्स,
1: हातबारी 9 तुमलिङकार सङ्खुवासभा। एक मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता खाने पानी निर्माण सम्बन्धी सामान।
4: प्रोप्राइटर सबिना जिनी तामाङ। सम्पर्क नम्बर 9804-58-99-99। मिसन्टे रेन सप्लायर्स,
1: हातबारी 9 तुमलिङकार सङ्खुवासभा।

0: रंग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातरी तीन मंगला देवी थान सुमनचोक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517353 र 029560553।
1: पोखराको चल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
2: त्यो खानबारीको टुनी खेल बस्का छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
0: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल। सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842106729 र 029560508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गरगनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842636531, 9807013265।
1: पाँचकपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचकपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536556।

0: हुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङ खाद्य संस्थान अगाडि, सम्पर्क 029।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी तीनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422173। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: जति कुरा काटे काटुन, जति कुरा काटे काटुन, यो दुनिया साराले केटापाटी चिज मनाइन्छ आफ्नै पाराले।
1: जति कुरा काटे काटुन, यो दुनिया साराले, जति कुरा काटे काटुन।

0: Yes.
1: New etiquette for my name. Traffic here at Baran for you. मैले झोलामा चनाको सातु राखेको छु हो, बेलैमा खानुहोला, आफ्नो ख्याल राख्नुहोला, अनि पैसा पनि सँगालेर राख्नुहोला हो।
0: नयाँले संसार थाम्थे म अनि म पल्टनमा लडाई खेल्नु जानु आँटेको त होइन त, पेन्सिन दिन जानु त आँटेको, के खानु टेन्सिन लिएको नि हो। आज जाने भोलि त फर्की आइहाल्ने हो नि हो, अनि तिमीले टापारा गाँसेर यसरी हाँसेर मायाले बोल्दा त उहिले 1914 हामी लप गरी हिँडेको कथा पो याद आयो नि हो। मायाले संसार थाम्दैन नि हो।

भन्त ल ल ल ल अहिले ल मान्छे लडाइ चल बुढो लडाउ बुढो यता बुढो लडाउ।

0: 있다 기질이 없다 기질이 오면 가지.
1: 기회 기회 그거 하면 삭기야
0: 삭기야 막 하면 되나?
2: 일단 보면 애들 가는 애들

0: हे भगवान, मेरो सेतो कपाल घुरिराख्नु भएको छ।
1: यसमा छ एलोभेरा, अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी। गोद्रेज एक्सपर्ट विथ क्रेम।

0: म तिमी साँच्चै माया गर्छु।
1: कतिजनाले भनिसक्यो एउटै डायलग,
0: विद्या नाच म तिमीलाई साँच्चै माया गर्छु।
1: विद्या त हुनु पर्यो नि नाच्नलाई।

0: पल दाजु
1: कता
0: माथि तपाईँ कता भाउजू
1: कता बरी
0: जिल्ला टाप चुल्ला।

0: कति नै त्यो कालो कोठी वालीले बचाउने भएको न मिठोसँग खायो नि यहाँ धोपी खायो यहाँ
1: ठुल हिरो भएर तँलाई बचाउनु जानुपर्छ नि तैँले गर्छ हामीले पनि खायो हेर
2: हो यहाँ
1: अनि त्यो राखेर के हो पाण्डा जस्तो भएछ त

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्स्पायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा सम्बन्धी खबरबाट। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आज छलफल चल्दा प्रधानमन्त्री बालन शाह गैल भएको विषयले आजको बैठक गर्माइरहेको छ। प्रधानमन्त्री बालन शाहको खोजीमा सदन तातेको हो। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री बालन शाहको राजीनामा माग गरेका छन्। विपक्षीको अवरोधले 15 मिनटका लागि स्थगित संसद बैठक भर्खरै मात्रै फेरि सुचारू भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरेका छन्। आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ, जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरिरहेका छन्। यसै गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाब दिन प्रधानमन्त्री बालन शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदले बैठक बहिष्कार गरेका छन्। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका थिए। आगामी आर्थिक वर्षको नीति कार्यक्रमको जवाबमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरिरहेका थिए।
3: तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त मान्य सदस्यहरू।
2: विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने समय दिनुभएको थियो। सांसद अर्जुन नरसिंह केसीले बोल्दै भन्नुभयो, म 2048 यताका संसदमा छु, नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ, तर जवाब दिने बेला चाहिँ प्रधानमन्त्री आउनै पर्छ, त्यसबेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्छ, उहाँको भनाई थियो।
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा हो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौं भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ अध्यावधिक हो।
2: अर्थमन्त्री सोनिम वाग्ले प्रतिनिधि सभामै रोकेपछि यता राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। यता नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको थियो। जसअनुसार सभामुखको ध्यान आकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ। थापाले राष्ट्रपाको उदय जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा र नेकपा एमालेका सांसदहरू आज आमने सामने भएका थिए। एक अर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन्। संघीय सरकारले मन्त्रालयहरूको संख्या घटाएर 17 झार्ने प्रधानमन्त्री कार्यालय सहित 18 महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै यसअघि कायम 22 मन्त्रालयको संख्या कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार युवा तथा खेलकुद, खानेपानी, शहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने वा खारेज गर्ने तयारी गरिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 गरेको संशोधन प्रति स्थानीय तहका प्रतिनिधिमूलक संस्थाले विरोध जनाएका छन्। गाउँपालिकाका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आज विज्ञप्ति जारी गर्दै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी व्यवस्थामा हस्तक्षेप भएको उनीहरूले संयुक्त विज्ञप्ति मार्फत जनाएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: आजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पर्वतारोहण संचालक संघ नेपाल ईओएएन अन्तर्गत खटिएको 13 सदस्यीय शेर्पा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। मिङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान 10:25 चुचुरोमा पुगेर नेपाल सरकार र पर्यटन विभागको झण्डा फहराएको हो। सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेको आरोपमा वादी अभियन्ता रोशन वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चलचित्र लाली बजारले वादी समुदायको बदनाम गरेको भन्दै त्यसको प्रदर्शन रोक्न माग गर्दै उहाँले रिट दायर गर्नुभएको थियो। सोही मुद्दाको सुनवाईका क्रममा इजलासमा अभद्र व्यवहार गरेको भन्दै पक्राउ पर्नुभएकी उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौँ प्रहरीले जनाएको छ। कपिलवस्तुको चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको 38 लाख रूपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अमित पाण्डे र नेपाल बैंक चन्द्रौटा शाखाका केसियर सहित 5 कर्मचारी रहेका छन्। उनीहरूले बिरामीको सेवा शुल्क बापत संकलन भएको रकम नक्कली भौचर बनाई हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

0: वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर वन टिसिएल, इन्सपायर ग्रेटनेस।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियोरसर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। छिमेकी मुलुक भारतले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्कमा भारी वृद्धि गरेको छ। भारत सरकारले आज सूचना जारी गर्दै 6% रहेको आयात शुल्कलाई बढ़ाएर 15% पुर्याएको हो। यता भारतको महाराष्ट्रमा आएको भीषण हावाहुरी र वर्षाका कारण 6 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 जना बाल बालिका समेत रहेका छन्। अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु, आरसीबी र कोलकाता नाइट राइडर्स आमने सामने हुँदैछन्। रायपुरमा नेपाली समयअनुसार राति 7:45 शुरू हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको आरसीबीका प्रमुख ब्याटर विराट कोहली पछिल्ला 2 इनिङ्समा शून्यमा आउट भएपछि आज उनीहरूमाथि दबाव रहने देखिएको हो। यता आगामी जून 11 उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026का लागि साबिक विजेता अर्जेन्टिनाले 55 सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्सा गैल भएको विषयले सदन तात्यो। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा। स्थगित संसद बैठक पुनः सुचारू। संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। 4 मन्त्रालय खारेज वा गाभिने। लैंगिक असमानता अध्ययनका लागि 5 सदस्यीय उपसमिति गठन। अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति। जेएनजी आन्दोलनको प्रतिवेदन। आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानव अधिकार आयोगको प्रतिबद्धता। सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने काम सम्पन्न। वसन्त ऋतुको आरोहण सीजन औपचारिक रूपमा शुरू। भारत सरकारले बढ़ायो सुन र चाँदीको आयात शुल्क। 6%बाट बढ़ेर 15% पुग्यो। महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा। 3 बालबालिका सहित 6 जनाको मृत्यु। र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 खेलमा शून्यमा आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साबिक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोलीको घोषणा। अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो मज्जाको म्युजिक।

0: भागमा अर्कै बोयफ्रेन्ड छ क्या?
1: ओ हेलो, पहिला पहिला त मलाई लिएर आउँथ्यो, अहिले चाहिँ एक्लै क्यों पारा?
0: हाम्रो सरकारमा दिवस पार्टी छ क्या? केटीहरू कसैले नबोलाइ भने छ, त्यही भएर केटा केटा आएको।
1: हाम्रो पनि आज मिसको डिभोर्स पार्टी छ, त्यही भएर केटाहरू नट अलाउड।
0: को तिम्रो मिस?
1: प्रीतिहाले चिन्दैन? को तिम्रो सर?
0: प्रकाश कपूर।
1: दुईजना बुढाबुढी हो?
0: ल बुढाबुढीको डिभोर्स पार्टी, त्यही पनि एउटै क्लबमा। भनेपछि आज डरो ब्याट हुनु।
1: तिम्रो सर अर्कै गर्नुसँग हिँड्यो होला, त्यही भएर आज डिभोर्स भयो। म त मिसकै पक्षमा।
0: सेम टु यु, म पनि सरकै पक्षमा।
1: चुप लाग्छ।

0: कलेज जानु पर्दैन त कविता
1: काममा नगरेको ल
2: त्यो
1: काममा जा

0: चाँचो बाजु मिलाउनु बिहेको
1: दाई। अब त महादेव कसले टेला पर बिहे गर्न विनाशी नगर है कर।
2: आफू त सानो भाइ दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
0: नगर्ने त बिहे।

0: बोकेर हिँड्ने अनुलाई हिजो नै छाडेर आइसके। अब म तिम्रो रोदी घरको केटी बन्न चाहन्छु, जहाँ माया साटिन्छ, साथी साटिँदैन, र जहाँ
1: त्यस्तो हुन त लुगै मिलेन। सबभन्दा पहिले त चौबन्दी चोली लगाउनु पर्छ।
0: चौबन्दी चोली
1: अनि छिटको गुन्यु लगाउनु पर्छ।
0: छिटको गुन्यु
1: अनि कमरमा, अनि यस्तो पेटी होइन, कमरमा 12 हातको कपडा बेर्नु पर्छ, जसलाई पटुकी भनिन्छ।
0: पटुकी?
1: हो पटुकी। चौबन्दी चोली र गुन्यु चोली लगाएर कम्मरमा 12 हातको पटुकी बाँधेर

मेरा पातमा पसिना चुहुँदै वन पाखालाई आफ्नो ठाडो भाका सुनाउँदै रोगी घरमा मन्द मन्द मुस्कुराउँदै आफ्ना प्रेमका कुरा टोलीमा सुनाउने केटीले नेपाली केटी हो।

पार्थिवास एफएम समय सूचना, यो पार्थिवास एफएम को समय हो। अहिले साँझ 6 बज्यो।

0: सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो ढाका थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्याचेसको खरिदमा हरेक 15 दिनमा स्टेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। संसदमा प्रधानमन्त्रीको राजीनामा माग सम्बन्धी खबरबाट प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह गयल भएको विषयले आजको बैठक गर्न आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको खोजीमा सदन तातेको हो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री शाहको राजीनामा माग गरेका छन्। विपक्षीको अवरोधले तीन पटकसम्म आज संसद बैठक स्थगित भयो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा मागेका हुन्। आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची थियो, जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरेका हुन्। यसै गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले बैठकै बहिष्कार गरेका थिए। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।
3: सम्मानित सदन हो, सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भयो। मान्य सदस्यहरू,
2: विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय दिनुभएको थियो। सांसद अर्जुन नरसिंह केसीले बोल्दै भन्नुभयो, म 2048 यताका संसदमा छु, नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ, तर जवाफ दिने बेला चाहिँ प्रधानमन्त्री आउनैपर्छ, त्यस बेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्ने हुन्छ।
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले साँच्चै नै मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा हो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौं भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ अध्यावधिक हो।
5: यसै गरी प्रतिनिधि सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएको छ। आजको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यता राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। सभाको आजको बैठकमा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको हो। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रमको माथिको छलफल जारी नै रहने भएको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले सांसदले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा पनि छलफललाई निरन्तरता दिइने जानकारी गराउनुभयो। आजको बैठकमा 11 सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नु भएको थियो।
2: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय बोर्ड रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड ख विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो। थापाले रासोपाको उदय जेन्जी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता राष्ट्रपा र नेकपा एमालेका सांसदहरू आज आमने सामने भएका थिए। एक अर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन्।
5: नेपाल बार एसोसिएशनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसदमा न्यायालयबारे दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। बारले यसबारे सभामुख डीपी अर्याललाई पत्र लेख्दै ध्यान आकर्षण गराएको हो। मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद पराजुलीले कायम मुकायम प्रधान न्यायाधीशले सड़कबाट दुई तिहाई सरकारलाई ललकारेको भनी टिप्पणी गर्नुभएको थियो। बारले उक्त अभिव्यक्तिले न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरेको र दुई तिहाईको सरकार विरूद्ध बोल्न नपाउने निरंकुशताको बीजारोपण गरेको ठहर गरेको छ। महासचिव केदार प्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा न्यायालय र न्यायाधीशको कार्य सम्पादनमा प्रतिकूल असर पर्ने गरी संसदमा बहस गर्न नपाइने संवैधानिक व्यवस्थाको स्मरण गराइएको छ।
2: प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख सिफारिशमा अधिकारीलाई आज सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि हिजो सभामुख डीपी अर्यालको सिफारिशमा हर्कराज राईलाई पदमुक्त गरिएको थियो।
5: संघीय सरकारले मन्त्रालयको संख्या घटाएर 17 झार्ने प्रधानमन्त्री कार्यालय सहित 18 महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै यसअघि कायम 22 मन्त्रालयको संख्या कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार युवा तथा खेलकुद, खानेपानी, शहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने वा खारेज गर्ने तयारी गरिएको छ। खेलकुदलाई शिक्षामा र खानेपानीलाई भौतिक पूर्वाधार मन्त्रालयमा गाभिने बताइएको छ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण निजामती कर्मचारीलाई कुनै पनि राजनैतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ। मन्त्रालयले आज सूचना जारी गर्दै राजनीतिमा भाग लिने कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने चेतावनी दिएको हो।
2: संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 गरेको संशोधनप्रति स्थानीय तहका प्रतिनिधिमूलक संस्थाहरूले विरोध जनाएका छन्। गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी व्यवस्थामा हस्तक्षेप भएको जनाएका हुन्। विज्ञप्तिमा संविधानको अनुसूची 8 आधारभूत र माध्यमिक शिक्षालाई स्थानीय तहको एकल अधिकारभित्र राखेको उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योरसर गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्टोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबर। नेपाली कांग्रेसले आफ्नो केन्द्रीय अनुशासन समितिलाई पुनर्गठन गरेको छ। पार्टी सभापति गगन थापाले समिति पुनर्गठन गर्नुभएको हो। पुनर्गठित समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य तारामान गुरूङलाई दिइएको छ। समितिका सदस्यहरूमा धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यता नेपाली कांग्रेसको इतर पक्षको बागमती प्रदेश स्तरीय भेलाले पार्टीको महासमिति बैठक तत्काल बोलाउन माग गरेको छ। आज काठमाण्डुमा आयोजित भेलाले पार्टीको वृहत्तर एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन र आगामी राजनैतिक दिशाबारे छलफल गर्न महासमिति बैठक अनिवार्य रहेको ठहर गरेको हो।
4: सरकारले हाल सञ्चालनमा रहेको 4G सेवालाई अधिकतम प्रभावकारी बनाएपछि मात्रै क्रमिक रूपमा 5G विस्तार गर्ने बताएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिवर सिन्हाले आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा तत्काल 4G बन्द गरेर 5G जाने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले दूरसंचार क्षेत्रमा प्रतिस्पर्धा बढ़ाउन तेस्रो मोबाइल अपरेटरको आवश्यकता र सम्भाव्यताबारे अध्ययन भइरहेको समेत जानकारी गराउनु भएको छ।
3: राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको छानबिन प्रतिवेदन आगामी 5 दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिवेदन सार्वजनिक गर्दै दवाब दिँदै आज आयोग पुगेका राष्ट्रिय जेएनजी नागरिक अभियानका प्रतिनिधिसँग अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनको अध्ययन सकिएको र केही दिनभित्रै आफ्नो धारणा तथा सिफारिश सार्वजनिक गर्ने बताउनु भएको हो। भेटका क्रममा अभियानका प्रतिनिधिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनुमा सरकारको दबाव वा प्रतिवेदन पुनर्लेखनको आशंका समेत व्यक्त गरेका छन्।
4: नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता वा दर फिट नगरी मौनता साँधेर न्याय प्रवाहमा अवरोध पुर्याएको आरोप लगाएको छ। आज महासचिव केदार प्रसाद कोइरालाले एक विज्ञप्ति जारी गर्दै अदालतमा पेश भएका रिट निवेदनहरूमा कानूनी निकास लिनुको साटो फाइल अड्काएर राख्दा नागरिकको संवैधानिक हक कुण्ठित भएको बताउनु भएको छ। मार्ली प्रशासनको यस्तो आलटालले न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै अविलम्ब निकास दिन ध्यानाकर्षण गराएको छ।
3: सरकारले आगामी असार 3 साताभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आज जनकपुरधाममा साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन ग्रहण गर्दै यस्तो जानकारी दिनुभएको हो। विशेष गरी 15-60 वर्ष उमेर समूहका निरक्षर नागरिकलाई द्रुत सिकाई विधि मार्फत साक्षर बनाउने अभियान सञ्चालन गरिनेछ।
4: रौतहटको कटहरिया नगरपालिका 5 घाट 3 जना बालक एकै साथ बेपत्ता भएका छन्। स्थानीय त्रिशक्ति इंग्लिश बोर्डिङ स्कूलको एकै कक्षामा अध्ययनरत 14 वर्षीय सकिल अन्सारी, 14 वर्षीय कुन्दन शाह सोना र 12 वर्षीय पवन कुमार दास गत सोमबारदेखि सम्पर्कविहीन भएका हुन्। परिवारका अनुसार सोमबार विद्यालयबाट फर्केर खेल्न जान्छौं भने निस्केका उनीहरू हालसम्म पनि सम्पर्कविहीन छन्।
3: पर्वतारोहण संचालक संघ नेपाल अन्तर्गत खटिएको 13 सदस्यीय शेर्पा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। मेङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान 10:25 चुचुरोमा पुगेर नेपाल सरकार र पर्यटन विभागको झण्डा फहराएको हो।
4: नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकका लागि कुनै पनि नयाँ वा कडा नियम नलगाइएको स्पष्ट पारेको छ। केही संचार माध्यम र सामाजिक सञ्जालमा भारतीय पर्यटकको बसाई अवधि 30 दिनमा सीमित गरिएको र सवारी साधन जफत गरिने जस्ता समाचारहरू फैलिएपछि बोर्डले विज्ञप्ति जारी गर्दै ती सूचनाहरू पूर्ण रूपमा झुठा र निराधार भएको जनाएको हो। नेपाल र भारत बीचको खुला सीमा र ऐतिहासिक सम्बन्ध यथावत रहेको भन्दै बोर्डले कुनै पनि भ्रममा नपर्न सबैमा आग्रह गरेको छ।
3: नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका भट्टले पदबाट राजीनामा दिनुभएको छ। आज उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवलाई आफ्नो राजीनामा पत्र बुझाउनु भएको हो। सरकारले राजनैतिक नियुक्ति पाएका पदाधिकारीलाई नयाँ कार्यशैलीका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेसँगै भट्टले सोही अनुरूप राजीनामा दिनुभएको बताइएको छ।
4: विगत 10 दिनदेखि अवरूद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा पुनः सुचारू भएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आएका कारण गत वैशाख 21 गतेदेखि अवरूद्ध भएको राष्ट्रिय परिचय नम्बर भेरिडेट गर्ने सेवा आजदेखि सुचारू भएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले सूचना जारी गर्दै मर्मत कार्य सम्पन्न भएकाले आजदेखि सेवा सुचारू भएको जानकारी दिएको छ।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका कर्मचारी र पदाधिकारी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। वीरेन्द्रनगर स्थित समितिको स्वामित्वमा रहेका 17 जग्गाको भाडा बापत उठेको 2,94,78,000 रूपियाँ भन्दा बढ़ी राजस्व हिनामिना गरेको आरोपमा यो कदम सारिएको छ। अनुसन्धानका क्रममा समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, केन्द्र बहादुर डाँगी र अन्य कर्मचारीको मिलोमतोमा अवचलन भएको पाइएको अख्तियारले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।

राइट। यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न SC14 SC2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।

0: नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। आफ्नो वर्ष फिर्ताको माग गर्दै सहकारी पीड़ितहरूले आज बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भेला भएका पीड़ितहरूले देउराली सहकारी सहित प्रदेशका 16 सहकारीलाई तत्काल समस्याग्रस्त घोषणा गर्न माग गरेका छन्।
3: शेयर बजार परिसूचक नेप्सीमा आज सामान्य अङ्कको गिरावट आएको छ। हिजो दोहोरो अङ्कले घटेको बजार आज 4.15 अङ्कले घटेर 2740 बिन्दुमा बन्द भएको हो।
2: अब विदेशका खबर। बेलायती प्रधानमन्त्री कियर स्टार्मरको सत्ता संकटमा परेको छ। आफ्नै दल लेबर पार्टीका 40 बढ़ी सांसदले राजीनामा मागेपछि उनी दबावमा परेका हुन्। यसबीच आज बिहान प्रधानमन्त्रीलाई भेट्न पुगेका स्वास्थ्य मन्त्री ओवेस स्ट्रिङ 20 मिनटमै बाहिरिएपछि राजनैतिक वृत्तमा हलचल मचिएको छ। उनलाई स्टार्मरको विकल्पको रूपमा हेरिएको छ। प्रधानमन्त्रीले राजीनामा दिन अस्वीकार गरे पनि हिजो 4 मन्त्रीले पद छाडेपछि उनी थप कमजोर बनेका छन्। यता युक्रेनको निप्रो पेस्ट्रोफ्स क्षेत्रमा रूसले गरेको भीषण हवाई आक्रमणमा पनि 8 मृत्यु भएको छ। आज भएको यस आक्रमणमा अन्य 11 घाइते भएका छन् भने अन्य थुप्रै भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ।
3: अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्स आमने सामने हुँदैछन्। रायपुरमा नेपाली समयअनुसार राति 7:45 शुरू हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। र यता आगामी जून 11 उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026का लागि साबिक विजेता अर्जेन्टिनाले 55 प्रारम्भिक टोलीको घोषणा गरेको छ। अर्जेन्टिना फुटबल संघले सार्वजनिक गरेको टोलीमा कप्तान लियोनल मेसी सहित 6 गोल रक्षक, 18 डिफेन्डर र 15 मिडफिल्डर र 16 फरवार्डलाई समेटिएको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: प्रधानमन्त्री बालन शाह गैर भएको विषयले सदन तातियो। आज मात्रै 3 संसद बैठक स्थगित। विपक्षी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भने प्रस्ताव प्रस्तुत।
3: संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। राष्ट्रपा सांसदले न्यायालयबारे दिएको अभिव्यक्तिबारे पारको आपत्ति। प्रतिनिधि सभाको नयाँ सचिवमा प्रकाश अधिकारी नियुक्त। कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन।
2: आगामी असार 3 साताभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी। आईएल निगमका कार्यकारी निर्देशक भट्टले पदबाट दिए राजीनामा। विगत 10 दिनदेखि अवरूद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा पुनः सुचारू।
3: बेलायती प्रधानमन्त्री राजनैतिक संकटमा। आफ्नै दलका 40 सांसदबाट राजीनामा माग। युक्रेन मा रूसको भीषण हवाई आक्रमण, 8 मृत्यु। आवासीय भवन र पूर्वाधारमा ठूलो क्षति।
2: र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 शून्यमा आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साबिक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा।
3: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

पार्थिवास एफएम समय सूचक, यो पार्थिवास एफएम को समय हो, अहिले रात को 8 बजे